0: Now follow us on Facebook and Instagram at FM 107 Qatar. Dil se desi.
1: एक होती है दफ्तर की कुर्सी जिस पे जिम्मेदारियों का बोझ होता है एक होती है घर की आरामदेह कुर्सी जिस पे दिल खोल के बातें की जाती हैं और सुनाई जाती हैं इसी कुर्सी से लाइव होंगी हमारे साथ कई जिम्मेदार शख्सियतें जो करेंगी दफ्तर की नहीं दिल की बातें आपसे और हमसे
2: सुनिए एंबेसडर ऑफ द मंथ RJ Nazia ke saath har mahine ke pehle jume ko dopahar 3 baje se sirf FM 107 par Dil se Desi
3: दोस्तों रेकलेस और लापरवाह ड्राइविंग जिंदगियों और मालो दौलत के लिए एक सीरियस खतरा है और एक संगीन ट्रैफिक वायलेशन भी है और इसके लिए सख्त सजाएं दी जाती हैं जिनमें कैद और गाड़ी की जब्त शामिल है وزارت داخلہ اپنے ارادوں کا واضح طور پر اظہار کرتی ہے کہ وہ ٹریفک قوانین کو مزید مسلسل طور پر نافذ کرے گی تاکہ کمیونٹی کی سیکیورٹی اور خوشحالی کو محفوظ رکھا جا سکے ریکلس اور لاپرواہ ڈرائیونگ نہ صرف زندگیوں کو خطرے میں ڈالتی ہے بلکہ یہ دوسرے لوگوں کے لیے بھی مصیبت کا سبب بنتی ہے ایسے رویے صرف ٹریفک رولز کی خلاف ورزی نہیں کرتے بلکہ سماجی اور قومی امن اور اطمینان کو بھی نقصان پہنچاتے ہیں FM 107 اس بات کی مسلسل تاکید کرتا ہے تاکہ ہم سب اس سے سیکھیں اور ایسے رویے اختیار نہ کریں FM 107 آپ کی اور آپ کی فیملیز کی حفاظت کی خواہش کرتا ہے You ready? Friday 9 p.m. लेकर आ रहे हैं आरजे कबीर वो शो जिसका इंतजार रहता है सबको. Top 10 countdown. सबसे जबरदस्त गाने, latest hits और